ਇੱਕ ਓਅੰਕਾਰ ਸਤਨਾਮ ਕਰਤਾ ਪੁਰਖ ਨਿਰਭਉ ਨਿਰਵੈਰ ਅਕਾਲ ਮੂਰਤ ਅਜੂਨੀ ਸੈਭੰ ਗੁਰਪ੍ਰਸਾਦ ਕਲ ਕਲ ਵਾਲੀ ਕਾਮ ਮਦ ਮਨਵਾ ਪੀਵਣਹਾਰ ਕ੍ਰੋਧ ਕਟੋਰੀ ਮੋਹ ਭਰੀ ਪਿਲਾਵਾ ਅਹੰਕਾਰ ਮਜਲਸ ਕੂੜੇ ਲੱਭਦੀ ਪੀਪੀ ਹੋਏ ਖੁਆਰ। ਇਸ ਯੁੱਗ ਦੇ ਮਾਲਕ ਕਲਯੁਗ ਦੇ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਧੰਨ ਧੰਨ ਸਾਹਿਬ ਸ੍ਰੀ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਵਕਤ ਦੀ ਰੂਪ ਰੇਖਾ ਖਿੱਚਦਾ ਹੋਇਆ ਇਹ ਮਹਾਂਵਾਕ, ਇਹ ਮਹਾਂਸੰਦੇਸ਼, ਇਹ ਮਹਾਨ ਉਪਦੇਸ਼ ਮਨੁੱਖ ਦੇ ਦਿਲ ਦਿਮਾਗ ਦੇ ਉੱਤੇ ਜਦ ਵੀ ਪ੍ਰਭਾਵ ਪੈਂਦਾ ਹੈ, ਮਾਹੌਲ ਦਾ, ਵਾਤਾਵਰਣ ਦਾ, ਸਮੇਂ ਦਾ, ਮੌਸਮ ਦਾ, ਸਰੀਰ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਮੌਸਮ ਤੋਂ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਬੈਰੂਨੀ ਮਾਹੌਲ ਤੋਂ। ਇੱਕ ਘਰ ਦੇ ਕੋਈ ਮਨੁੱਖ ਚਲਾਣਾ ਕਰ ਗਿਆ, ਲਾਸ਼ ਪਈ ਹੈ, ਚਾਰੋਂ ਪਾਸੇ ਰੁਦਨ ਹੋ ਰਿਹਾ ਹੈ, ਪਰ ਕੋਈ ਖੁਸ਼ਖਰਮ ਮਨੁੱਖ, ਖੁਸ਼ ਤਬੀਅਤ ਮਨੁੱਖ ਕਿਸੇ ਕਾਰਨਵਸ਼ ਅਗਰ ਉਸ ਘਰ ਦੇ ਪ੍ਰਵੇਸ਼ ਕਰੇ, ਆਪਣੇ ਹਾਸੇ ਨੂੰ ਪ੍ਰਗਟ ਨਹੀਂ ਕਰ ਸਕੇਗਾ, ਉਸ ਦੀਆਂ ਵੀ ਅੱਖਾਂ ਛਲਕ ਉੱਠਣਗੀਆਂ। ਉਹ ਜੋ ਬਹੁਤੇ ਮਨੁੱਖ ਅੱਖਾਂ ਛਲਕਾ ਰਹੇ ਨੇ, ਹੰਝੂ ਵਗ ਰਹੇ ਨੇ, ਇਹਨਾਂ ਬਾਹਰ ਦੇ ਹੰਝੂਆਂ ਦਾ ਇਤਨਾ ਪ੍ਰਭਾਵ ਹੈ, ਇੱਥੇ ਮਨੁੱਖ ਹੱਸ ਨਹੀਂ ਸਕੇਗਾ। ਇੱਕ ਵਿਆਹ ਸ਼ਾਦੀ ਦਾ ਘਰਾਨਾ ਹੈ, ਸਿਹਰੇ ਸਜਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਗੀਤ ਗਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਧੁਨੀਆਂ ਵੱਜ ਰਹੀਆਂ ਨੇ, ਸੁੰਦਰ ਬਸਤਰਾਂ ਨਾਲ ਬਰਾਤੀ ਸਜੇ ਹੋਏ ਨੇ, ਸੁੰਦਰ ਪਕਵਾਨ ਨਾਲ ਚਾਰੋਂ ਪਾਸੇ ਦਾ ਵਾਤਾਵਰਣ ਸੁਗੰਧਿਤ ਹੈ, ਮਹਿਕ ਡੁੱਲ ਰਹੀ ਹੈ। ਐਸੇ ਮਾਹੌਲ ਵਿੱਚ ਅਗਰ ਕੋਈ ਗਮਗੀਨ ਮਨੁੱਖ ਆਪਣੀ ਅੱਖਾਂ ਤੋਂ ਹੰਝੂ ਕੱਢਣਾ ਚਾਹੇ, ਨਹੀਂ ਕੱਢ ਸਕੇਗਾ। ਵਾਤਾਵਰਣ ਨੇ ਪ੍ਰੇਰਨਾ ਹੈ, ਮਾਹੌਲ ਨੇ ਅਸਰ ਪਾਉਣਾ ਹੈ, ਮੌਸਮ ਦਾ ਅਸਰ ਤਨ ਤੇ ਪੈਂਦਾ ਹੈ। ਸੀਤ ਲਹਿਰ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਤਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਮੌਸਮੇ ਖਿਜ਼ਾਂ ਹੈ ਜਾਂ ਮੌਸਮੇ ਬਹਾਰ ਹੈ, ਸਰੀਰ ਲਾਜ਼ਮੀ ਅੰਦੋਲਤ ਹੁੰਦਾ ਹੈ, ਲਾਜ਼ਮੀ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਖੁਸ਼ੀ ਦਾ ਘਰਾਨਾ ਹੈ ਜਾਂ ਮੌਤ ਦਾ ਘਰ ਹੈ, ਬਾਜ਼ਾਰ ਹੈ ਜਾਂ ਸ਼ਮਸ਼ਾਨ ਘਾਟ ਹੈ, ਮਨੁੱਖ ਦਾ ਮਨ ਇਸ ਸਾਰੇ ਮਾਹੌਲ ਤੋਂ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਕੁਸੰਗਤ ਹੈ, ਸਤਸੰਗਤ ਹੈ, ਹੋ ਹੀ ਨਹੀਂ ਸਕਦਾ ਕਿ ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਨਾ ਹੋਵੇ। ਜੈਸੇ ਅਸਹਿ ਸਰਦੀ ਹੋਵੇ, ਬਹੁਤ ਸੀਤ ਲਹਿਰ ਹੋਵੇ, ਤਾਂ ਉਸ ਤੋਂ ਬਚਣ ਦਾ ਅਸੀਂ ਉਪਰਾਲਾ ਕਰਦੇ ਹਾਂ। ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਗਰਮੀ ਸੀਮਾ ਤੋਂ ਅਗਾਂਹ ਟੱਪ ਗਈ ਹੈ, ਅਸੀਂ ਸਰੀਰ ਨੂੰ ਸੁਰੱਖਿਅਤ ਰੱਖਣ ਲਈ ਉਪਰਾਲੇ ਕਰਦੇ ਹਾਂ, ਉਦਮ ਕਰਦੇ ਹਾਂ। ਇਸ ਤਰ੍ਹਾਂ ਹੀ ਆਦਿ ਕਾਲ ਤੋਂ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਕਹਿੰਦੇ ਰਹੇ ਨੇ, ਜਿੱਥੇ ਮਨ ਤੇ ਬੁਰਾ ਪ੍ਰਭਾਵ ਪਵੇ, ਜਿੱਥੇ ਮਨ ਢੈਂਦੀ ਕਲਾ ਚਲਾ ਜਾਵੇ, ਉਸ ਮਾਹੌਲ ਦੇ ਪ੍ਰਭਾਵ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਕਰੋ। ਤਾਂ ਕੁਸੰਗਤ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਹੈ ਸਤਸੰਗ। ਅਪਵਿੱਤਰ ਮਾਹੌਲ ਤੋਂ ਬਚਣ ਦਾ ਇੱਕੋ ਇੱਕ ਵਸੀਲਾ ਹੈ ਪਵਿੱਤਰ ਵਾਤਾਵਰਣ
पवित्र माहौल। पर धन गुरु नानक देव जी महाराज कहिंदे ने ऐसा होवे कि पवित्र थां कोई लभे ही ना, ते चारों पासे ही अपवित्रता होवे। ऐसे दौर दे मनुख अपने मन नूं किस तरह बचावे? इकबाल ने भी कह दिता है, दरम्याने कारे दरिया तख्ता बदम करदा अमी, बाजनी गोयन के दामन तरमकुन होशियार वास। तू लकड़ दे तख्ते नाल मैनू रस्सियां नाल बन दिता और दरिया दे सुट दिता। उपरों कह रहे हैं, डुबना भिजी ना गिला ना होवे तो मैं किस तरह बचावा, अपने आप नूं किस तरह बचावा। ये जो माहौल है, ये जो युग है, ये जो बाहर दी हालत है, इसनूं साडे देश दे ऋषि मुनिया ने नाम दिता है कल युग। ते कल युग नूं गुरु नानक कहिंदे ने कलाली। ते कलाली तो मुराद आउंदा है शराब बना के बेचण वाला, जो स्वयं बनांदा है बेचदा है कलाल। पुराना शब्द साडे देश दे शराब बना के वेचण वालियां नूं कलाल कहिंदा है, कलाल। महाराज कहिंदे ने इह युग कलाल है, इह युग ही कलाल है, इह कल युग ही कलाल है। अगर इह कलाल है तो फिर इह किहड़ी शराब बनांदा है और केड़ी शराब बेचदा है? धन गुरु नानक देव जी महाराज ने जो शब्द उच्चारण किया है, इसका सिरलेख इंज है, सलोक मरदाना महला पहला। महले पहले तो मुराद है गुरु नानक देव जी महाराज का यह वाक है, पहले पातशाह का है। सलोक मरदाना पर यह शब्द मरदाने के प्रति उच्चारण किया है, जो गुरु नानक देव जी महाराज का साथी सी, देखण नूं ते विचारिए सेवक सी, शिष्य सी, पर गुरु नानक भाई साहब करके बुलांदे सन, भाई मरदाना। भरा दा रिश्ता बड़ा गूढ़ा रिश्ता हुंदा है, और जो गुरु दा भरा है, गुरु नानक दा भरा है, भाईचारा बन गया गुरु नाल, इत्थे बहुत वड्डी पदवी प्राप्त हो गई। तो सिख जगत देच भाई साहब एक धार्मिक पदवी है, गुरु नाल भाईचारा हो गया। हुण भाईचारा गुरु नानक नाल है, हुण भाईचारा गुरु गोबिंद सिंह जी दे नाल है, हुण भाईचारा गुरु अर्जन देव जी महाराज दे नाल है। इस भाईचारे नू बड़े सन्मान नाल सिख जगत दे आदकाल तो देखिया जा रहा है, और अज भी असी चोटी दे धार्मिक मनुख नू भाई साहब करके बुलांदे हां। मरदाने नूं सतगुरु भाई साहब करके बुलांदे ने। जद भाईचारा है, इतनी नेड़ता है, तो नेड़ता दे कोई राज नहीं होंदे। कहिंदे ने मनुख उत्थे छुपा के रखना चाहुंदा है, चादर पर्दा पाना चाहुंदा है, जिथे कुछ ओपरापण है। छुपाना ही इस गल दा सबूत है, जो कुछ भी सामने है सब बेगाना है, सब ओपरा है। हर मनुख अपने अपने पर्दे चुके फिरदा है, और हर मनुख बुरके दे च है। किधरे किधरे ये अपना बुरका उतारदा है, जब देखदा है अपना है, ये अपना घर है, ये अपने ने, इन्हां नूं मेरी असलियत दा पता है और मेरे नंगेज दा भी पता है, की ढकना इत्थे की ढकना। लेकिन आम बेगानिया तो मनुख नूं पर्दा करना पैंदा। पर्दा इस गल दा सबूत है, बुरका इस गल दा सबूत है, कुछ सामने ओपरा है, बेगाना है। भैण भरा दे सामने बुरका नहीं करदी, मां पुत दे सामने बुरका नहीं करदी, अपना है, इह ते अपना है। अगर मनुख कुछ छुपाण दी कोशिश कर रहा है, तो इसका छुपाना ही इस गल का सबूत है, सामने ओपरा है,
سامنے کوئی بیگانا ہے، اپنے دے سامنے تے منک سب کچھ اگھاڑ کے رکھ دیندا ہے، اُدا جی کردا ہے اپنا سینہ بھی چیر کے ایدے اگوں رکھ دے۔ لیکن بیگانے دے پرتی تے بڑا ساودھان ہوندا ہے کدھرے اس دیاں نظراں میرے سینے تک نہ پہنچن، یہ کدھرے میرے اندر جھات نہ مارے۔ تو جتھے بھائی چارہ بن جائے اتھے سب کچھ کھول کے رکھ دیتا جاندا ہے، اور جتھے پردہ پانا پئے دو گلاں ہو سکدیاں نے، یا تے سامنے سارے بیگانے نے اوپرے نے، اور جس تے پردہ پایا جا رہا ہے کوئی چنگا بھی نہیں ہوئے گا۔ ہمیشہ زخماں تے پٹی بننے دی لوڑ پیندی ہے، ہمیشہ شریر دا داغی تھاں چھپانا پیندا ہے، ہمیشہ شریر دے اپنگ حصے نوں ہی ڈھکنا پیندا ہے، چھپانا پیندا ہے، دوسرے توں لکانا پیندا ہے۔ جو کچھ بھی لکانا چاہندے ہاں چھپانا چاہندے ہاں، اتنی گل تے سپشٹ ہے ٹھیک نہیں ہوئے گا۔ گندگی نوں ڈھکن دی لوڑ ہے، بشٹاں نوں ڈھکن دی لوڑ ہے، پھلاں دے اُتے چادر پاؤن دی کوئی لوڑ نہیں۔ نگنتا نردوشتا دا ثبوت ہے، نردوش ہے، نگن ہے، نگن ہے، نردوش ہے، گناہگار ہے، ڈھکیا ہویا ہے، اور ڈھکیا ہونا اس گل دا ثبوت ہے گناہگار ہے۔ گناہ نوں ڈھکنا پیندا ہے۔ ایک معصوم بچے دا جنم ہویا ہے، ننگا ہے، پر اس دی نگنتا وچ ننگیج پنا نہیں ہے، اس دا ننگا شریر لوب دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر واشنا دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر کام دی پردرشنی نہیں کر رہا، جدکہ کئیاں دے ڈھکے ہوئے شریر بھی پردرشنی کر دے نے۔ گندگی تے چادر پائی ہے، چادر دے چوں بھی بدبو باہر آ گئی ہے، چادر دے چوں بھی گند باہر آ گئی ہے۔ تو اے دور، اے سماں، اس نو گرو نانک دیو جی مہاراج کہندے نے کلال، اور اے شبد اچارن کر رہے نے مردانے دے پرتی، مردانے دے سامنے اس یگ دی نگنتا سدگر پیش کر رہے نے، حالانکہ یگ نے اپنے آپ نو ڈھکے ہے، بہت ڈھکے ہے، بڑا ڈھکے ہے۔ ایک زمانہ تے ایسا بھی سڑے دیش دے لنگے ہے کہ اسی دھارمک پرشاں دیاں مورتیاں بھی نگن بنائیاں، دھارمک مندراں دیچ بھی نگن مورتیاں بنائیاں، اور بڑے بڑے سادھواں دے ٹولے بھی چلے نانگے سادھو، ننگے سادھو۔ سادھو ہون دی پہچان ننگا ہے، ایدے کول ڈھکن واسطے کچھ بھی نہیں، ڈھکن واسطے کچھ نہیں۔ اس دا یہ مطلب نہیں کہ ایدے کول کپڑے نہیں نے، نہیں، ایسی کوئی گندگی اس دے کول نہیں جس نوں اے ڈھکے۔ پھل ننگے ہی ٹھیک رہندے نے، پر جیسے جیسے منک دے چھدر ودے گئے، زخم ودے گئے، پٹیاں بھی ودیاں گئیاں، اور جد سارا ہی شریر زخمی ہو گیا تو سارا شریر پٹیاں نال بھر گیا، کپڑے نہیں پہنے ہوئے، زخماں دے تے پٹیاں بنی ہوئیاں نے۔ حقیقت اے ہے، ہما تن داغ دار شدم، پمبا کجا کجا نے ہم۔ یہ صوفی سنت کہندا ہے روم روم زخمی ہے، کتھے کتھے میں پمبا رکھاں تے پٹی بننا، تے جے میں پٹیاں اتنیاں بنا روم روم دیتے تے پٹیاں تے میرا لباس بن جان گیا، پٹیاں میرا پہراوا بن جان گیا۔ گناہ نو ڈھکن لئی جو کپڑے پہنے، وہ کپڑے لباس بن گئے، وہ کپڑے فیشن بن گئے، وہ کپڑے سماج دا انگ بن گئے۔ ورنہ گرو نانک دیو جی مہاراج کہندے نے اے احساس پشواں چ نہیں پیدا ہویا، وسماد نانگے پھرے جنت۔ مہاراج کہندے میں تے بسماد ہو جانا، پشو ننگے ہی گھوم رہے نے، انہاں دی نگنتا لوب دی پردرشنی نہیں کردی، انہاں دی نگنتا ہنکار دی پردرشنی نہیں کردی، انہاں دی نگنتا واشنا دی پردرشنی نہیں کردی۔ منکھتا دے آد کال دے
मनुख जद निर्दोष सी इतना ही निर्दोष जैसे कि पशु ते पक्षी ने कपड़िया दी लोड़ नहीं सी। दोष वद्दे गए कपड़े वद्दे गए सहजे सहजे समाज दा हिस्सा बन गए कपड़े। जो कपड़े पहन रहे है भले मानस है निर्दोष है हुन नंगा दोषी कहलाण लग पे। इस वास्ते दोषी मनुख नूं असीं कह देने आ बड़ा नंगा मनुख है ये ते बड़ा नंगा है। कमाल दी गल एक दौर ऐसा लंघिया ये ते बहुत गुनाहगार है सब कुछ ढक के रखे है ढकिया होया है। परिभाषा बदल गई ये ते बहुत नंगा है ये ते बहुत नंगा है। वक्त दा तकाजा समय दा प्रभाव। तो ये शब्द धन गुरु नानक देव जी महाराज ने मर्दाने दे प्रति उच्चारण कीता है। कल कलवाली काम मद मनुवा पेवन हार। एक कल आम पर चलता है शराबो कबाब। कबाब नाल शराब जुड़ गई शराब नाल कबाब जुड़ गया। ऐसा क्यों शराब और हलवा इंज नहीं कहंदे शराब और मिठाई ऐसा नहीं कहंदे शराब और रोटी ऐसा नहीं कहंदे शराब और अंब ऐसा नहीं कहंदे शराब और कबाब। लगदा है कुछ जरूर चोली दामन दा साथ है। अगर साथ ना होंदा तो इस तरह भी कहा जा सकदे शराब और दुध शराब और दही शराब और घी ऐसा नहीं कहंदे जबकि सारिया चीजा खाण वाली हैं। शराब और कबाब कबाब नो शराब चाहिए शराबी नो कबाब चाहिए। इन्हां दोहां दा चोली दामन दा साथ है। और धन गुरु नानक देव जी महाराज ऐसे रैवरी पुरुष ने शराब दी गल कर रहे ने कबाब दी गल कर रहे ने। खाना है कबाब जरूर खा पर जिस तरह दा ढंग मैं तेनू बनाने दा दसदा कबाब ओ खा। शराब पीनी है जरूर पी पर जेड़ी मैं बनाने दा ढंग तेनू दसदा ओ पी। बन शराबी बन कबाबी ऐसा शराबी ऐसा कबाबी कि परमात्मा भी तेनू सीने नाल लाण ते मजबूर हो जाए। किसे वक्त सतसंग नू मैं खाना कहा जांदा सी अज ते खेड़ ही कुछ होर हो गई सिलसिला कुछ होर हो गया। धन गुरु नानक देव जी महाराज कहंदे ने ए युग कलाल है। अगर ए कलाल है तो इसदे कुल शराब केड़ी है। कल कल वाली काम मद इसदे कुल काम दी शराब है। तुम कहियत हो जगत गुरु स्वामी हम कहियत कल युग के कामी। धन भगत रविदास जी महाराज हे प्रभु तू जगत दा स्वामी असी इस युग दे कामी तो तालमेल किस तरह बैठे। एक दौर ऐसा भी लंघे है हर पासे धर्म दी प्रदर्शनी सी धर्म दी नुमाइश सी। बाहरों भी डुल डुल के धर्म पैंदा सी गल दे च माल है हत्थां च माल है घर दे च मालां लटकियां हुई ने ग्रंथ पए ने तमाम धार्मिक साजो समान नाल घर सजे हुए ने। और घर दे च भी जाके ऐसा पता चलदा सी जैसे मंदिर है धर्मशाल है। दौर बदलिया घर विच बार बन गई घर विच बोतलां आ गई घर विच वैश्याले बन गए। हैरानगी दी गल पहले घर मंदिर सन घर धर्मशाल सन हुण ते बहुते धर्मशाले भी किसे हद तक मैखाने ही ने भ्रष्टाचार दे अड्डे ने दुराचार दे अड्डे ने
دور بدلے ہے سمیں دا پرباو مہاراج کہندے کلال ہے اے یگ اور اے بنا رہے ہے کام دی شراب زیادہ چرچا اسے دی ہے زیادہ یہی دیکھا جا رہا ہے ٹی وی تے اخباراں وچ اشتہاراں وچ طرح طرح دے میگزین طرح طرح دے گندے ناول جنسیات نال بھریاں ہیاں کہانیاں ہر پاسوں اجاگر کام دی پردرشنی کام دی نمائش آخر منخ کل جو کچھ ہوئے گا اسے دی پردرشنی کرے گا آخر منخ کل جو کچھ ہے وہی بار پرگٹ کرے گا کامی کام جیون دی ایک وقتی لوڑ ہو سکتا ہے کام جیون نہیں ہو سکتا لوڑ کتے جیون نہیں ہوندی اسنو جس آلمانہ ڈھنگ نال دھن گرو ارجن دیو جی مہاراج نے بیان کیتا ہے آپ دے سامنے رکھا پنکج فاتے پنک محمد گنفیا انگ سنگ ارجائے بسرتے سمفیا پنکج پنک کہندے نے چکڑ نو پنکج پنک دے چو جمیا چکڑ دے چو پیدا ہویا پنکج پنک نے جنم دیتا ہے چکڑ نے جنم دیتا ہے پنکج تو چکڑ کس نو جنم دیندا ہے چکڑ ایک چوٹی دے پھل نو جنم دیندا ہے جس نو کمل کہندے نے جس نو سورب کہندے نے جس نو کنج کہندے نے جنو پدم کہندے نے جنو سارنگ کہندے نے جس نو بارج کہندے نے دھارم گرنتھاں دے غالباً اس دے 18 نام نے اور یہ دھرم دا پرتیک ہے اگر کوئی دھارمک منوکھ ہے تو کہہ دیتا جاندہ ہے تے کمل دی طرح بھارت دے مندران دے گمبد کمل نے بود بھکشو جد سویرے سویرے بھکشا لئی چل دے نے حد دے کمل دی پنکھڑی لے کے تاکہ احساس رہے وچر رہے ہیں بازار دے گلیاں دے کمل دی طرح رہنا ہے ڈوبنا بھی نہیں بھیجنا بھی نہیں مہاراج کہنے پنکج فاتے پنک جو پنک تو جمیا سی چکڑ تو جمیا سی مہاراج کہنے چکڑی چی پھنس کے رہ گیا پنکج فاتے پنک پنکج پنک دے پھنس کے رہ گیا کدی ایسا ہوندا ہے سروور دا پانی سکن لگ پیندا ہے تے باہر دے جل جھرنے جو اس وچ آ رہے سن وہ اورد ہو جاندے نے رک جاندے نے پانی نیواں ہون لگ پیندا ہے اور اتنا نیواں کہ چکر دکھائی دین لگ پیندا ہے اور وہ کمل جو بہت اوپر اٹھایا ہویا سی چکر دے نیڑے چلا گیا پانی دے آسرے تھے بہت اچھا اٹھیا سی بہت اچھا اٹھیا سی نیواں چلا گیا تھلے چلا گیا لیکن اچانک زور دی بارش ہو گئی چاروں پاسیں دا جل جھرنا جھرنیاں دا روپ دھارن کر سروور دی طرف آیا اور سروور بڑی تیزی نال بھرن لگ پیا جتنی تیزی نال پانی اچھا ہو رہا ہے اتنی تیزی نال کمل اٹھ نہ سکیا جتنی گتی نال پانی اوپر اٹھ رہا ہے یہ گتی کمل اپنی بنا نہ سکیا ہویا کہ پانی اوپر چلا گیا کمل تھلے چلا گیا چکڑ تو جمیا پھر چکڑ دے پھنس گیا پنکج فاتے پنک محمد گنفیا انگ سنگ ارجائے بسرتے سمفیا ایسا چکڑ دے الجھے ہے اپنی سگند ہی بھول گیا اپنا سوپن ہی بھول گیا چکڑ تو جمیا سی ہوں اپنے آپ نو چکڑ ہی سمجھ بیٹھا جنم کام تو ہے اگر جیون بھی کام بن جائے تو چکڑ تو جمیا یہ کمل چکڑ وچ لین ہو گیا چکڑ چکڑ ہی بن کے رہ گیا
چکڑ کمل نہیں ہو سکیا، کام رام ہو جائے تو چکڑ کمل بن گیا ہے، کام صرف کام ہی رہ جائے تو کمل چکڑ وچ پھس کے رہ گیا۔ یہ ادارن بڑا سندر دھن گرو ارجن دیو جی مہاراج نے دیتا ہے، کام تو جمیا اے جیو کام دے چ ہی پھس کے رہ گیا، چاروں پاسے اج ناٹک فلما میگزین اشتہاری دنیا اخباری دنیا ٹی وی دی دنیا ریڈیو دی دنیا سماجک دنیا راجنیتک دنیا حتیٰ کہ دھارمک دنیا بھی کام دی نمائش تو بنا ہور کچھ رہ نہیں گئی، چاروں پاسے اس دی پردرشنی۔ کارن اے جڑا یگ ہے ایک کلال ہے، ای دے کول شراب، یہی شراب ہے، منکھاں نوں کسے ہور سرور دا پتہ ہی نہیں، کسے ہور نشے دا پتہ ہی نہیں، دنیا دے سارے نشے بھی کام دے آلے دوالے منڈلا رہے نے، اور کام پربل نشہ جس دے منک بے سرت منک بے ہوش۔ یہ گل وکھری ہے کہ اتنا کھل کے اس وشے تے اتنا بولیا نہیں گیا، لکھیا نہیں گیا، اور جد کسے نے کچھ لکھیا ہے تے اس گرنتھ نو دھرم گرنتھ نہیں آکھیا گیا، جد کوئی بولیا ہے تو انہاں بولاں نو دھارمک بول نہیں آکھیا گیا، حد ہو گئی۔ جس تو جیون جمع ہے اس من دے بول اینو ایک پاسے رکھ دیئے دھرم دا حصہ نہ مانیے تو پھر اے تے انجوئی جویں کہہ دیئے جنم ہی نہیں ہویا، یا جتھوں جنم ہویا اسی اس نو من دے ہی نہیں۔ جیون ادھوں سفل ہو جاندا ہے اے جمے کام دے چاں اے لین ہووے رام دے چ، یاترا سفل ہو جاندی ہے۔ چکڑ تو جمے ہے پر چکڑ تے پانی دوہاں تو اچا اٹھے، کام تو جمے ہے پر اے کام تے پدارتھاں دوہاں تو اچا اٹھے، پانی تو بھی اچا اٹھے۔ کئی دفعہ زور نال ودیا ہویا پانی بھی ڈپو کے رکھ دیندا ہے، اوپر نہیں اٹھن دیندا، اچانک دھنوان ہو گیا ہے، اچانک ستا مل گئی ہے، پربھتا مل گئی ہے، بڑی تیزی دے نال دھن سمپدا آئی ہے، نہیں سنبھال سکیا، غرق ہو گیا، ڈب گیا۔ آہستہ آہستہ جد سروور دے پانی پیندا ہے آہستہ آہستہ پھل بھی اوپر اٹھتا رہندا ہے، پر ورلے کوئی پھل نے ایسے جو تیبر گتی دیچ اپنے آپ نو تیبر گتی چ اٹھا سکن۔ پانی دا ویک بڑا تیبر ہووے، بڑے تیبرتا دے نال پانی ودا جا رہا ہے، اچا ہو رہا ہے، اور اسی تیبرتا دے نال او اپنے آپ نو اچا کر سکے، کٹھن ہو جاندا ہے، اوکھا ہو جاندا ہے۔ کام ہی ایک شراب ہے جو ایک کلال اپنی دکان تے سجا کے بیٹھا ہے، ویچ رہا ہے، پی رہا ہے، پلا رہا ہے۔ کل کل والی کام مد منوا پیمن ہار،

سنمان یوگ گرو ست سنگ جیو فتح قبول کرنی واہرو جی کا خالصہ واہرو جی کی فتح. بیج دھرتی دے جد بو دئیے تو ایک دن دے پھلی بھوت نہیں ہوندا, سما لگدا ہے, وقت لگدا ہے. لمبی چوڑی یاترا تو لنگ کے بیج پھل بندا ہے اور پھر پھل بندا ہے. جیسے پھل پھل بندا ہے تو پھل اپنا روپ گوا دیندا ہے, پھل دا روپ نہیں رہندا. پاتشاہ دی بانی دا فرمان, پھل کارن پھولی بنرائے, پھل پاکا تب پھول بلائے. بیج پھل بن گیا ہے, اگر اے پھل پھل ہونا چاہندا ہے تو پھل نو اپنی ہوند مٹانی پے گی, پھل پھل نہیں رہے گا. اور اگر بیج پھل ہونا چاہندا ہے تو بیج نو بھی اپنا روپ گوانا پے گا, اپنی ہوند مٹانی پے گی. بیج بن گیا ہے پھل, ہوں اگر یہی پھل پھل ہونا چاہتا ہے تو بھل جھڑے گا, پھل مٹے گا. پھل کارن پھولی بن رائے, پھل پاکا تب پھول بلائے. گیانے کارن کرم اویاس, گیان بھیا تب کرم ناس. سارے دا سارا کرم کانڈ رہ جاندا ہے جد منک گیان دی شکھرتا نو چھو جاندی. کرم کانڈی دا تے ہو سکدا ہے گیان کھنڈی دا آپس دے تال میل نہ بیٹھے, سمبندھ نہ جڑے. دھارمک دنیا دے جڑا یہ جھگڑا ہوندا ہے کئی دفعہ بیج دا پھل نال, پھل دا پھل نال. بیج اپنی ہوند نو قائم رکھنا چاہندا ہے, پھل اپنی ہوند نو قائم رکھنا چاہندا ہے. اور اس طریقے نال کی ہوندا ہے, اس دا سنگرش ہو جاندا ہے جو پھل ہو گیا ہے, اگے لنگ گیا ہے اور تال میل نہیں بیٹھتا. بس یہ تھوڑا جہا خلاصہ میں تھوڑے سامنے رکھا. پہنچنا تے آنند تک ہے, یاترا شروع کرنی پے گی جپ تو. یہی لڑی وار اداس آپ جی دے سامنے وچار رکھ رہے ہیں. منزل آنند ہے, پراپتی آنند ہے. آنند ہوئے بنا جیون نو بالکل سکون نہیں ملنا, چاہے کچھ بھی جگت وچ مل جائے, دھن مل جائے, پربھتا مل جائے, پرتشٹھا مل جائے, جل جس مل جائے, پر جتنے چر تک آنند نہیں ملیا تے آنند دا ملنا ہی پرماتما دا ملنا ہے, تے پرماتما دا ملنا ہی آنند دا ملنا ہے. یاترا آرمبھ ہوے گی جپ تو. یہی جپ ایک سٹیج تے پہنچ کے جاپ ہو جاتا ہے, شبد پرانا دے چلن لگ پیندے. دم دم سدا سمال دا, دم نہ برتھا جائے. جد کے آرمبھتا ہوئی سی رسنا نام جپو تب متھیے ان بد امرت پاؤ. آرمبھتا تے اتھوں ہوئی سی, ایک دو جیبو لکھ ہوئے, لکھ ہوئے لکھویس, لکھ لکھ گیڑا آخیے ایک نام جگدیس. اے ترا پت پوڑیاں, دیت پوڑیاں نے. اور اگر پوڑیاں تے کوئی اوپر چڑھے گا تو پہلی پوڑی تے چھڑنی پائے گی, پھر دوسری تے, اور اوپر چڑھ دے تو جس تے کھڑا اس نے تے چھوڑنی پائے گی. ایک نیم ہے, ایک ایشوری نیم ہے. جپ جاپ ہو جاندا ہے, جبکہ جپ آرمبھ ہویا سی گاویے سنیے من رکھیے بھاو, من وچ بھروسہ رکھ کے رسنا نال جپنا آرمبھ کر. سمجھ لو اوہی یاترا تے چل رہا ہے جو جپ رہا ہے, باقی نہیں. باقی سب یاترا دی تیاری پہ کر دن, چاہے 50 سال تو بھی اگر گردوارے آ رہے ہیں تے جپ آرمبھ نہیں
तो बस ये रस्ता पुछदे पए ने, तैयारी पे करदे ने, चले कोई नहीं। और ऐसा भी हो जाता है कईयां दी सारी जिंदगी तैयारी च ही लंघ जाती है, चलते एक कदम भी कोई नहीं। पूछत है पथक ते मार्ग ना धरे पग प्रीतम के देश, कैसे बातन से जाई गए। आया है गुरुद्वारे और शायद सोच समझ भी मिल गई, क्योंकि गुरुद्वारे आन दा मुद्दा भी इतना ही है। गुरुद्वारे होए सो जी पास, सूझ समझ लैण लई इत्थे आना है, मार्ग दी पहचान करनी है, मार्ग दे उत्ते चलण दी प्रेरणा लैणी है। जो चल पिया यात्रा आरंभ हो गई, ते चलना की जिसने जपना आरंभ कर दिता, ते जपना किवें गावीए सुनिए मन रखिए वाह, रसना उसकी गायन कर लग पवे, वाहेगुरु वाहेगुरु ते कन्ना नाल ओ सुने, अंदरों उसका भरोसा भी होवे कि है परमात्मा है। ये शर्त क्यों लाई है, जो इन्हां अखां नाल दिखाई ना देवे और जो इंद्रियां दी पहुंच तो परे होवे, उस ते विश्वास करना कोई सौखी खेड नहीं है। इंज कह लो कोई हजारां च एक दो मनुख होणगे जिन्हां दा पूरा विश्वास बजे होवे, बाकी सब इनकारी ने। मंदिर मस्जिद गुरुद्वारियां दी भीड़ नूं वेख के किधरे अंदाजा ना ला लेना है कि सारी दुनिया धार्मिक है। दो शब्द बर्दाश्त कर लेना, बहु गिणती दे च मस्जिद दे च भी अधार्मिक बैठे होंदे ने, बहु गिणती दे च मस्जिद जो है मंदिरां दे च भी अधार्मिक बैठे होंदे ने, और बहु गिणती च गुरुद्वारियां च भी उही आउंदे ने जो चलदे कोई नहीं, जिन्हां दा विश्वास टुटे होया है, भरोसा कोई नहीं। क्योंकि भरोसा बज जाए तो महाराज कहने जाके हृदय विश्वास प्रभ आया तत् ज्ञान तिस मन प्रगट आया, उत्थे ते खेड कुछ होर हो जाती है, उत्थे ते जप जाप हो जाएगा। अगर भरोसा बज गया उत्थे ते शब्द प्राणा दे रम जाएगा, एक शब्द मेरे प्राण बसत हैं बहुड़ जन्म ना। यह खुलासा दास ने आप जी दे सामने कीता सी कि रसना जो जपदी है प्राणा च किस तरह वस जाता है, पूरन खुलासा आप जी दे सामने रखिया सी। जप जाप हो जाता है, यही जाप बैराग हो जाता है, जगत नालों बिल्कुल तोड़ के रख देता है। इस तरह का मनुख होवेगा परिवार दे च बिल्कुल टुटिया होया, होवेगा संसार दे च बिल्कुल टुटिया होया, बिल्कुल निर्लेप हो जाएगा, लिपायमान नहीं होगा। जिस तरह एक पक्के नारियल दे सबूत देइए, पक्का नारियल उसकी गिरी खौल दे अंदर है, पर खौल नालों संबंध तोड़ बैठी है ते खौल दे अंदर, पर हुण कोई खौल नाल रिश्ता नहीं है। उपर जिहड़ा खौल है उस नाल कोई रिश्ता नहीं है, टुट गई है ते परिवार नाल, है ते परिवार दे च कोई गूढ़ा रिश्ता नहीं रह गया, है ते संसार दे च कोई बहुत गूढ़ा रिश्ता नहीं रह गया, है ते अदे खौल दे अंदर पर खौल दे नाल कोई संबंध नहीं रह गया, है ते अजे शरीर दे विच पर शरीर नाल कोई बहुत गहरा रिश्ता नहीं रह गया। इस तरह का मनुख संसार दे च हो के भी संसार दे च नहीं आउंदा। यही ते तृप्ता जी का गिला सी, पुत्र नानक तू घर दे च भी होना है ते इंज प्रतीत आउंदा जिवें नहीं है, यही ते तृप्ता का गिला सी। तू परिवार दे च भी आउंदा है ते इस तरह आउंदा जिवें नहीं है, सानू खुशी नहीं आउंदी। जब तू नहीं आउंदा तेरी याद तड़पांदी है, पर जब तू परिवार दे च होना है तो इस तरह आउंदा जिवें नहीं है, तां भी मन दुखी होंदा। वाकई इस तरह का मनुख संसार दे च हो के भी संसार दे च नहीं आउंदा। अभ्यास दे च एक मार्ग आउंदा है, जप जाप बन जाता है, जाप बैराग बन जाता है। इसे नूं कहिंदे ने सनातन मत दे सन्यास, और कलगीधर भी कहिंदे ने सन्यासी होए बिना ते
परम पद की प्राप्ति नहीं। पर किस तरह का सन्यासी? रे मन ऐसो कर सन्यासा, शब्द तुसी बहुत सुनिया होगा और बड़िया कंठ भी होगा। रे मन ऐसो कर सन्यासा, मन से सदन सबै कर समझो, मन ही माहे उदासा। इतनी गलती स्पष्ट हो गई कि कलगीधर ने भी कबूल कर लिया कि सन्यासी होए बिना परम पद की प्राप्ति नहीं है, अकाल पुरख की प्राप्ति नहीं है। तो सन्यासी कौन आंदा? उदासी ही सन्यासी आंदा, दूसरा नहीं आंदा। मन ही माय उदासा, जो उदास नहीं उत्थे सन्यास कादा? उदासी ते सन्यासी बिरती दोवें कठियां जुड़ियां होईयां ने। उदास मनुख सन्यास नूं ग्रहण कर ही लैंदा है। उदास उदास मनुख लई ए जीवन असार प्रतीत आउंदा है। गुरु नानक देव जी महाराज ने भी ऐसा कहा, जिस दर कारण फिरा उदासी, सो दर कोई आए कहे। गुरबाणी की व्याख्या गुरबाणी कर दी ताकि मैं थोड़े अंदर कोई फिजूल का तर्क ना पैदा हो जाए। और कई दफा हैरानगी भी आती है, जो इस मंजिल दे राही भी नहीं, सूझ भी नहीं, समझ भी नहीं, वह भी अपनी राय देंदे ने, हैरानगी आती है। और गजब की गल है कि धार्मिक दुनिया विच उन्हां लोकां ने बहुत बड़ा नुकसान किया है जो इस मार्ग के पांदी भी नहीं, इस मार्ग का कोई अनुभव ही नहीं, लेकिन राय देंदे ने अपनी राय देंदे ने। बड़ी कीमती राय कहिंदे ने साडी, ये बिल्कुल सही है। खैर मुख्तसर जो है मैं अर्ज करा, सन्यासी ते उदासी बिरती दोवें कठियां ने। उदासी सन्यासी होंदा है लाजमी। धन गुरु नानक देव जी महाराज कहिंदे ने, जिस दर कारण फिरा उदासी, सो दर कोई आए कहे। संसार तो उदास होके मैं जिस दर की तलाश कर रहा, कोई मैनू दसे वो दर कित्थे है, उस परमात्मा का वासा कित्थे है। उदास होके मैं जो है तलाश कर रहा। गुरु नानक देव जी महाराज के वड्डे साहिबजादे सिर्फ सिख जगत विच इतना ही किंतु परंतु है कि उन्होंने गुरु नानक दी एक दो थावां ते वचन नहीं मनिया, हुक्म अदूली की थी। लेकिन इतनी गल स्पष्ट है कि यह जन्म तो पुरुष सन्यासी सी, उदास सी। इसने जो पंथ नूं भी बनाया जिहड़ा पंथ उदासी पंथ, उदास जन्म तो ही उदासी सी। गुरु प्रताप सूरज दे ते ऐसा लिखे है, कन भी पाटे हुए सन जन्म दे समय। प्रोहता ने कह दिता है ते कोई महाजोगी है, कोई महारिषि है। और वाकई इतने वड्डे ऋषि दे घर किसे ऋषि नहीं आना सी, और किसने आना सी। जन्म तो ही उदास, और गालबन गुरु गोबिंद सिंह जी महाराज तक यही उदासी नानक पंथ का बहुत वड्डे पद्धर ते सारे भारत विच प्रचार करते रहे, काबल कंधार विच भी। अज भी जो काबल कंधार दे सिखी है, गालबन 1 लाख के करीब सिंह ने काबल, गजनी, जलालाबाद, खोस्त, हरात, कंधार, बहुत सारे गुरुद्वारे ने बड़े वड्डे वड्डे शानदार, वो जो सिखी है उदासियां भी फैलाई हुई, उन्हां दा प्रचार से उन्हां दे धूने भी बने हुए ने। बाबा श्री चंद दे 5-7 गुरुद्वारे बने हुए ने, उन्हूं श्री चंद दी धर्मशाल कहिंदे ने, बाबा श्री चंद दी धर्मशाल। फ्रंटियर विच भी काफी सन, ते लहिंदा पंजाब जो लाहौर तो परे दा पंजाब सी, इत्थे भी उदासियां दे डेरे बहुत ज्यादा सन। फिर जगन्नाथपुरी, रामेश्वरम, ये 8-8 तीर्थां दे उत्ते जिहड़े अस्थान सन, ये भी उदासियां दे सन। गुरु ग्रंथ साहिब का प्रकाश करके गुरु नानक पंथ का यह प्रचार करते सन, यह भी मैं अर्ज कर गया। यह सिख जगत के आदि मिशनरी सन, पहले मिशनरी, इन्होंने ही प्रचार किया।
ਅਕਾਲੀ ਲਹਿਰ ਤੋਂ ਪਹਿਲੇ ਨਨਕਾਣਾ ਸਾਹਿਬ ਹੋਰ ਸਾਰੇ ਵੱਡੇ ਵੱਡੇ ਅਸਥਾਨ ਇਹਨਾਂ ਕੋਲ ਹੀ ਸਨ। ਬਦਕਿਸਮਤੀ ਐਸੀ ਹੋਈ ਕਿ ਸਿਰਫ 2% ਉਦਾਸੀ ਭ੍ਰਸ਼ਟ ਹੋ ਗਏ, 2%, 98 ਠੀਕ ਸਨ, 2% ਹੰਕਾਰੀ ਹੋ ਗਏ, 2% ਵਿਕਾਰੀ ਵੀ ਹੋ ਗਏ। ਉਹਨਾਂ 2% ਉਦਾਸੀਆਂ ਨੂੰ ਦੇਖ ਕੇ ਜੋ ਭ੍ਰਸ਼ਟ ਹੋਏ ਸਨ, ਇੱਕ ਲਹਿਰ ਚਲੀ ਕਿ ਗੁਰਦੁਆਰੇ ਇਹਨਾਂ ਕੋਲ ਲੈ ਲਈਏ। ਹਾਲਾਂਕਿ ਇਹ ਉਦਾਸੀ ਸਵੇਰੇ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਦੀ ਕਥਾ ਕਰਦੇ ਸਨ, ਦੁਪਹਿਰੇ ਦਸਮ ਗ੍ਰੰਥ ਦੀ ਕਥਾ ਕਰਦੇ ਸਨ, ਔਰ ਸ਼ਾਮ ਨੂੰ ਰਾਤ ਦੇ ਸਮੇਂ ਗੁਰਪ੍ਰਤਾਪ ਸੂਰਜ ਦੀ ਕਥਾ ਕਰਦੇ ਸਨ। 3 ਤਰ੍ਹਾਂ ਦੀ ਕਥਾ ਹੁੰਦੀ ਸੀ। ਮੇਰਾ ਵੀ ਬਚਪਨਾ ਹੈ, ਪਰ ਉਸ ਜ਼ਮਾਨੇ ਦੀ ਗੱਲਾਂ ਉਸ ਬਚਪਨ ਦੀਆਂ ਮੈਨੂੰ ਯਾਦ ਨੇ, ਆਪਣੇ ਬਚਪਨ ਦੀਆਂ। 3 ਟਾਈਮ ਕਥਾ ਹੁੰਦੀ ਸੀ ਦਾਸ ਦੇ ਇਲਾਕੇ ਫਰੰਟੀਅਰ ਦੇ, ਸਵੇਰੇ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਦੀ, ਦੁਪਹਿਰੇ ਦਸਮ ਗ੍ਰੰਥ ਦੀ ਜਿਹਦੇ ਕੋਲ ਵਕਤ ਹੈ ਆ ਕੇ ਸੁਣੋ, ਸ਼ਾਮੀ ਗੁਰਪ੍ਰਤਾਪ ਸੂਰਜ ਦੀ। ਇਹ ਇਤਿਹਾਸਕ ਕਥਾ ਹੁੰਦੀ ਸੀ ਰਾਤ ਨੂੰ। ਦੁਪਹਿਰੇ ਦਸਮ ਗ੍ਰੰਥ ਦੀ ਜੋ ਵਕਤ ਕੱਢ ਸਕਦੇ ਨੇ ਤੇ ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਜੀ ਮਹਾਰਾਜ ਦੀ ਬਾਣੀ ਨੂੰ ਸਮਝਣਾ ਚਾਹੁੰਦੇ ਨੇ, ਉਹ ਆ ਕੇ ਸਮਝਣ। ਇਹ ਤਿੰਨੇ ਕਥਾਵਾਂ ਅੱਜ ਵੀ ਹਜ਼ੂਰ ਸਾਹਿਬ ਆਉਂਦੀਆਂ ਨੇ, ਸਵੇਰੇ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਦੀ, ਦੁਪਹਿਰ ਨੂੰ ਦਸਮ ਗ੍ਰੰਥ ਦੀ, ਸ਼ਾਮ ਨੂੰ ਗੁਰਪ੍ਰਤਾਪ ਸੂਰਜ ਦੀ। ਇਹ ਅਸਥਾਨ ਵੀ ਉਦਾਸੀਆਂ ਕੋਲ ਸੀ, ਇਹ ਵੀ ਮੈਂ ਅਰਜ਼ ਕਰਦੇ ਹਾਂ। ਮਹੰਤ ਨਰਾਇਣ ਦਾਸ ਜਿਸ ਦੇ ਕੋਲ ਨਨਕਾਣਾ ਸਾਹਿਬ ਸੀ, ਇਹ ਭ੍ਰਸ਼ਟ ਹੋ ਗਿਆ ਸੀ, ਔਰ ਭ੍ਰਸ਼ਟ ਹੋਇਆ ਕੁਛ ਅੰਗਰੇਜ਼ਾਂ ਦੀ ਚਾਲ ਨਾਲ। ਉਹਨਾਂ ਨੇ ਦੇਖਿਆ ਕੇਂਦਰੀ ਅਸਥਾਨ ਹੈ ਔਰ ਸਾਰਾ ਸਿੱਖ ਜੁੜਿਆ ਹੋਇਆ ਹੈ, ਇਸ ਮੰਤ ਨੂੰ ਕਾਬੂ ਕਰੀਏ, ਮੁੱਠੀ ਚ ਲਈਏ, ਜੈਸੇ ਹਕੂਮਤਾਂ ਆਮ ਕਰਦੀਆਂ ਨੇ। ਤੋ 2% ਮਹੰਤ ਭ੍ਰਸ਼ਟ ਹੋ ਗਏ, ਲਹਿਰ ਚੱਲੀ ਸਿੱਖਾਂ ਚ, ਰੋਸ ਪੈਦਾ ਹੋਇਆ, ਭ੍ਰਸ਼ਟ ਹੋਏ ਨੇ। ਅਸੀਂ ਸਾਰੇ ਗੁਰਦੁਆਰੇ ਖੋ ਲਏ, ਇਹਨਾਂ ਕੋਲ ਤਮਾਮ ਲੈ ਲਏ, ਬਈ ਅਸੀਂ ਆਪ ਪ੍ਰਚਾਰ ਕਰਾਂਗੇ। ਪਤਾ ਸਹਿਜੇ ਸਹਿਜੇ ਕੀ ਹੋਇਆ, ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਦੀ ਕਥਾ ਬੰਦ ਹੋਈ, ਦਸਮ ਗ੍ਰੰਥ ਦੀ ਕਥਾ ਬੰਦ ਹੋਈ, ਗੁਰਪ੍ਰਤਾਪ ਸੂਰਜ ਦੀ ਕਥਾ ਵੀ ਬੰਦ ਹੋਈ। ਟਾਵਾਂ ਟਾਵਾਂ ਥਾਵਾਂ ਤੇ ਰਹਿ ਗਈ, ਨਾ ਮਿਸ਼ਨਰੀ ਰਹਿ, ਨਾ ਉਹਨਾਂ ਤਿੰਨਾਂ ਮਹਾਨ ਗ੍ਰੰਥਾਂ ਦੀ ਕਥਾ ਕਰਨ ਵਾਲੇ ਕਥਾਕਾਰ ਰਹੇ। ਪਹਿਲੇ ਜਿੱਥੇ ਕਰੀਬਨ ਕਰੀਬਨ ਹਰ ਹਿੰਦੂ ਘਰਾਣੇ ਚ ਇੱਕ ਬੱਚਾ ਸਿੰਘ ਸਹਿਜਦਾ ਸੀ, ਉਹਨਾਂ ਨੂੰ ਅਸੀਂ ਸਹਿਜਦਾਰੀ ਕਹਿੰਦੇ ਸੀ, ਜਿਹੜਾ ਇੱਕ ਬੱਚਾ ਸਿੰਘ ਸਜਾ ਲਵੇ। ਸਹਿਜਦਾਰੀ, ਕੇਸਾਦਾਰੀ, ਸਹਿਜਦਾਰੀ, ਦੋ ਤਰ੍ਹਾਂ ਦੀ ਸਿੱਖੀ ਸੀ। ਸਿੱਖੀ ਵੱਧ ਰਹੀ ਸੀ ਉਦਾਸੀਆਂ ਕਰਕੇ ਔਰ ਨਿਰਵਲਿਆਂ ਕਰਕੇ। ਇਹਨਾਂ ਦੋਵਾਂ ਕੋਲ ਅਸਥਾਨ ਸਨ, ਗੁਰਦੁਆਰਾ ਐਕਟ ਬਣਿਆ ਔਰ ਅਸੀਂ ਇਹ ਗੁਰਦੁਆਰੇ ਉਹਨਾਂ ਕੋਲ ਲੈ ਲਏ, ਦੇਣੇ ਪਏ, ਕਾਨੂੰਨ ਬਣ ਗਿਆ। ਔਰ ਇਹ ਲਹਿਰ ਅਕਾਲੀਆਂ ਨੇ ਜਿੱਤ ਲਈ, ਬੜੀ ਖੁਸ਼ੀ ਮਨਾਈ ਕੌਮ ਨੇ, ਗੁਰਦੁਆਰੇ ਸਾਡੇ ਕੋਲ ਆ ਗਏ। ਪਰ ਹੁਣ ਕੌਣ ਦੱਸੇ, ਧਾਰਮਿਕ ਅਸਥਾਨ ਤੇ ਚਲਾਣਾ ਚਲਾਣੇ ਸਨ ਧਰਮ ਦੇ ਗਿਆਨੀਆਂ ਨੇ। ਵਪਾਰੀ ਵੱਧ ਤੋਂ ਵੱਧ ਇੰਤਜ਼ਾਮ ਕਰ ਸਕਦਾ, ਚਲਾ ਨਹੀਂ ਸਕਦਾ। ਸੰਸਾਰੀ ਵੱਧ ਤੋਂ ਵੱਧ ਇੰਤਜ਼ਾਮ ਕਰ ਸਕਦਾ, ਚਲਾ ਨਹੀਂ ਸਕਦਾ। ਧਰਮ ਮੰਦਰ ਨੂੰ ਤੇ ਕੋਈ ਧਾਰਮਿਕ ਬਿਰਤੀ ਦੀ ਸੂਝ ਬੂਝ ਰੱਖਣ ਵਾਲਾ ਹੀ ਚਲਾਵੇਗਾ। ਇਹ ਸਾਰੇ ਅਸੀਂ ਕੱਢ ਦਿੱਤੇ, ਨਿਰਮਲੇ ਵੀ, ਉਦਾਸੀ ਵੀ। ਹੋਇਆ ਕਿ 50 ਸਾਲਾਂ ਚ ਅਸੀਂ ਇੱਥੇ ਪਹੁੰਚ ਗਏ ਕਿ ਕਰੀਬਨ ਕਰੀਬਨ ਅੱਧੀ ਦੁਨੀਆਂ ਵਿੱਚ ਪ੍ਰਬੰਧਕਾਂ ਦੇ ਆਪਣੇ ਬੱਚੇ ਪਤਤ, ਉਹਨਾਂ ਨੂੰ ਵੀ ਸਿੱਖੀ ਸਰੂਪ ਨਾ ਦੇ ਸਕੇ ਔਰ ਪ੍ਰਬੰਧਕ ਖੁਦ ਵੀ ਸਿੱਖ ਨਾ ਰਹਿ ਸਕੇ। ਜਗਤ ਨੂੰ ਅੰਮ੍ਰਿਤ ਛਕਾਉਣਾ ਸੀ, ਉਹ ਖੁਦ ਸ਼ਰਾਬੀ ਹੋ ਗਏ। ਇਹੀ ਇਲਜ਼ਾਮ ਨਰਾਇਣ ਦਾਸ ਤੇ ਸੀ, ਸ਼ਰਾਬ ਪੀਂਦਾ ਹੈ, ਨਰਾਇਣ ਦਾਸ ਸ਼ਰਾਬ ਪੀਂਦਾ ਹੈ, ਇਹਦੇ ਕੋਲ ਗੁਰਦੁਆਰਾ ਲੈ ਲਓ। ਠੀਕ ਹੈ, ਗਲਤ ਸੀ, ਪਰ ਸਿਲਸਿਲਾ ਬਾਅਦ ਵਿੱਚ ਕੀ ਹੋਇਆ, ਕੋਈ ਤਰੱਕੀ ਨਾ ਹੋਈ। ਜਿਤਨੇ 68 ਤੀਰਥਾਂ ਦੇ ਉੱਤੇ ਉਦਾਸੀਆਂ ਦੇ ਅਸਥਾਨ ਸਨ, ਉਹ ਸਹਿਜੇ ਸਹਿਜੇ ਮੱਠ ਬੰਦ ਹੋ ਗਏ ਔਰ ਉੱਥੇ ਨਾਨਕ ਪੰਥ ਦਾ ਪ੍ਰਚਾਰ ਆਉਂਦਾ ਸੀ। ਮਾੜੀ ਮੋਟੀਆਂ ਥੋੜੀਆਂ ਯਾਦਗਾਰਾਂ ਰਹਿ ਗਈਆਂ, ਹੁਣ ਹੈ ਨਹੀਂ।
जगन्नाथ पुरी दे श्री गुरुद्वारा सी, मंदिर दे सामने गुरु नानक दी बाणी गूंज रही सी। रामेश्वरम दे श्री गुरुद्वारा सी, लंका तो उत्थों ही जांदे ने, और सिर्फ उदासी सन जो अज छोटी जिहा मामूली जिहा यादगार रह गई है। बाकी तमाम तीर्थां ते भी सन, बिल्कुल नाम मात्र हुण गल्लां रह गईआं ने। हालांकि उस ढंग दे नाल सिलसिला चलदा रहिंदा जिथे तक मैं अतकथनी नहीं करदा, भारत की 80% आबादी सिख होनी सी जिस ढंग नाल उह चल रहा सी। सतगुरां ने कहा सी ना, गरीब दा मूंह गुरु की गोलक है। उदासी इस तरह करदे सन, एक ते धर्म दा प्रचार करदे सन, नाले इलाज भी करदे सन, जड़ी बूटी दा भी ज्ञान रखदे सन, दूजा लोड़वंदां दी लोड़ भी पूरी करदे सन। तुसी की वध रही सी, बदकिस्मती होई, धार्मिक स्थान आ गए उन्हां दे हत्थां जो बिल्कुल कोरे राजनीतिक, ते फिर इलेक्शन नाल चोण होनी है। तो हुण इलेक्शन नाल चोण होनी तो दो धड़े ते आपस च बन जाणगे, हर शहर दे च बन जाणगे, कम से कम सिख दो धड़ियां ते तकसीम होणगे। इलेक्शन जो होना है, पार्टियां दो ते बनणगियां, ते एक दफा सिखां नूं दो हिस्सियां च वंड दईए ते इन्हां नूं 10 हिस्सियां च वंडदियां की देर लगदी है, इन्हां नूं 30 हिस्सियां दे च वंडदियां की देर लगदी है। सिख वंडे गए, कमजोर होए, इसे ही कमजोरी तो लाभ उठाया राधा स्वामिया ने, निरंकारिया ने, और उन्होंने शह भी मिल गए, उन्होंने गुरु ग्रंथ साहब के मुकाबले ते गुरु भी खड़े कर दिते। जे सिख सिर्फ प्रधान दे नां ते सिकत्तर दे नां ते दो तीन चार पार्टियां तकसीम हो सकते ने, तो आपां गुरु दे नाम ते भी इन्हां नूं तकसीम कर दईए। नामधारियां दा गुरु बन गया, राधा स्वामियां दा बन गया, निरंकारियां दा बन गया, और जितने पंजाब दे डेरे ने भावे इन्होंने अपने उपर गुरु की मोर नहीं लाई, करीबन करीबन ये अपनियां गदियां ही लाके बैठे ने, ये भी मैं अर्ज कर दिया। और इस तरह की होया, पंथ मर्यादा ते संत मर्यादा टकरा गई, हर संत की अपनी मर्यादा हो गई ते पंथ की अपनी, संत पंथ की मर्यादा नाल सहमत ना होए, कोई भी नहीं सहमत, ये भी मैं अर्ज कर दिया। अपनी अपनी मर्यादा, एक ते है ना अकाल तख्त की बिल्डिंग नू गिराना, दुष्टपना ये जाबराना कम, एक है अकाल तख्त की मर्यादा नू भंग करना, उनू गिराना, ये दो तरह की गिरावट होंदी है। एक होंदा है अकाल तख्त के आकार नू गिराना, एक होंदा है अकाल तख्त की विचार नू गिराना। अगर वो घातक ने, दुष्ट ने, जो अकाल तख्त के आकार नू मिटाना चाहते ने, तो वह कौन हो गए जो विचार नू मिटाना चाहते ने? पर हुण कौन सोचे? सोच विचार वाली गल नहीं रही, सोच विचार का सिलसिला नहीं रही। कौमी दर्द के नाते मैं थां थां ते एक निक्की जी आवाज थोड़े सामने रख देना, पंथ पंथ की मर्यादा नाल ही जिंदा रहेगा, वरना नहीं रह सकेगा। क्योंकि संत ते कम से कम हजारां ने, फिर ते हजारां तरह की मर्यादा हो जाएगी, कौम फेरू फेरू हो जाएगी। चाहिदा ते ऐसा सी संत पंथ नाल सहमत आउंदा, अज दा संत पंथ नाल सहमत ना होया, कोई भी सहमत नहीं, कोई भी संत पंथ की मर्यादा नाल सहमत नहीं है। और कोई भी संत अपने स्थान नूं गुरुद्वारा कहला के राजी नहीं। ये आश्रम है, ये डेरा है, ये ठाठ है, ये गुरुद्वारा नहीं है। मैं छोटी जी जबान नाल वड्डी गल पे करदा, और ये तमाम नाम ऐसे ने अपने इजाद किए हुए ने, वरना पुराना नाम तो यही सी गुरुद्वारा। गुरुद्वारियां दा नाम गुरुद्वारा मिटा के होर नाम दी धार्मिक सतला नूं दिते गए, और इस तरह दसण की कोशिश की गई कि साडा अपना स्थान इत्थे साडी मर्यादा चलेगी, पंथ की नहीं, गुरु की नहीं। विचार करके गुरु सन गुरु ग्रंथ जी, और आकार करके गुरु सी गुरु पंथ। ते जे पंथ दी मर्यादा नहीं मननी, तो एक गल स्पष्ट हो गई, गुरु दे आकार तो इनकारी होए, ते अज गुरु दे आकार तो इनकारी, कल विचार तो भी इनकारी, देर की लगनी है। कोई आकार नू मिटांदा है, कोई विचार नू मिटांदा है। खैर ए ते में विचार जो है
گل آ گئی گھاٹے چ رہے ہاں اسی اس ڈنگ دا طور طریقہ بنا کے. جدو میں اخیر مئی دے مہینے چ ودیش دی یاترا لئی دیش تو روانہ ہویا سی بابا ہربھن سنگھ جی دلی چ مینوں ملے گردوارا سیس گنج صاحب دی سیوا کرا رہے ہیں داس نال کافی پیار کرتے ہیں. مینو کہن لگے بہت بڑا خون خرابہ ہویا سی جد 2% مہنت بھرشٹ ہوئے سن تے اسی انہاں کول گردوارے لے خون خرابہ ہویا سی بہت شہیدیاں پا گئے بہت مارے گئے سن. مینو کہن لگے ہن انہاں تو ہزاراں گنا ود خون خرابہ ہوئے گا تا انہاں پولیٹیشن لوگاں کول گردوارے آزاد ہون گے ورنہ نہیں. وہ اتنی طاقت وچ نہیں سن مہن پھر بھی خون خرابہ ہویا انہاں کول تے بڑی طاقت ہے سب دے منسٹراں نال سمبندھ نے سب پکے راجنیتک نے دیش وچ اس طریقے نال جو ہے دیکھیا گیا ہے. اور قریباً قریباً تمام پولیٹیشن 6 مہینے 7 مہینے کدھر گردوارے آ گئے تے آگے گردوارے نال کوئی مطلب نہیں ہے. گردوارے نو تے ایک پوڑی بنایا ہویا ہے پارلیمنٹ تک پہنچن واسطے اسمبلی ہال تک پہنچن واسطے منسٹر دی کرسی تے پہنچن واسطے کم تے انہاں دا اے سی کہ منکھتا نو گرو تک پہنچاوا پر وہ کردے کی پینے گرو دے آسرے تے کیویں پارلیمنٹ تک پہنچیے کیویں منسٹر بنیے. اس طرح اسی گھاٹے چ جا رہے ہیں دھارمک طور تے اور جو گھاٹا محسوس ہویا ہے میں تھان تھان تے اس نو رکھے گھاٹے چانس واہتے چ نہیں ہاں دھارمک طور تے گھاٹے چ جا رہے ہیں. انہاں 50 سالاں چ تے بہت گھاٹے چلے گئے ہیں. تھوڑا جہا 50 سال پچھے چلے جائیے ہر پنڈ دے چ برہم گیانی موجود سی ہر شہر دے چ برہم گیانی موجود سن جنہاں نو ویکھ کے گرو چیتے آؤں سی ہر پنڈ دے چھ گرو گرنتھ صاحب دے او ارتھ بودھ دے جو ہے وچارک موجود سن اور کتھا کرن والے موجود سن گرو پرتاپ سورج دی دسم گرنتھ دی گرو گرنتھ صاحب دی اج نہیں تھی کاٹے چ گیا اسی انہاں 50 سالاں چ کاٹے چ گیا. گھاٹا جی کدھرے 2 سال بھی ہوئے تے بندے نو سوچ لینا چاہیے سی حیرانگی 50 سالاں چ بھی نہیں سوچے. خیرے تیویں وچکار جو ہے گل آ گئی چونکہ اداس شبد آیا سی تو اس تو میری برتی اداسیاں دی طرف چلی گئی. جس در کارن پھراں اداسی گرو نانک دے وڈے صاحبزادے بابا سری چند انہوں نے اداس پنتھ چلایا لیکن انہوں نے کہندے سن نانک پنتھی گرو نانک دے گھر تو الٹ نہیں سن پرکاش وہ گرو گرنتھ صاحب دا ہی کردے سن گربانی وہ گرو نانک دے ہی پڑھتے سن پرچار وہ گربانی دا ہی کرتے سن پر صرف اتنا گرستی نہیں بننا سنساری نہیں بننا بھگوا بھیس دونے انہوں دے جو ہے چلتے سن ڈیریا تیاگی برتی اداس. ہن میں عرض کراں جو منکھ سنسار تو اداس نہیں وہ پرماتما دی تلاش بھی نہیں کر سکتا سوال ہی نہیں پیدا ہوتا. جو اس جیون تو اداس نہیں وہ پرم جیون دی تلاش بھی نہیں کر سکتا سوال ہی نہیں پیدا ہوتا. جو پروار تو اداس نہیں کرتار دی تلاش نہیں کرے گا سوال ہی نہیں پیدا ہوتا. بابر کہندا ہے روزو نو بہاروں میں وا دل رو با خوش است بابر با عیش کوش کے عالم دوبارہ نے است. کہندا ہے کھا لے پی لے موجاں مان لے مڑ کے زندگی لبنی ہے یہ دنیا پھر ملے گی جو کچھ کرنا ہے کر لے رب نو کس نے دیکھے اور رب کتھے ہے بابر پہلا مغل سمراٹ ہندوستان دیش مغلیہ سلطنت دا جنم داتا بابر. روزو نو بہاروں میں وہ دل رو با خوش است بابر با عیش کوش کے عالم دوبارہ نے است. کھا لے پی لے ہر طرح دیا موجاں مان لے اگلی دنیا کس نے دیکھی ہے
خدا ہے بھی صحیح کہ نہیں یہ بابر دی سوچنی ہے پنجابی دے چ بھی ایک بول پر چلتا ہے اے جگ مٹھا اگلا کن ڈٹھا چھڈو پنجاب دے چ بھی لوکی کہہ دیندے نے اے جگ مٹھا اگلا کن ڈٹھا کس نے دیکھے ہے کون جاندا ہے جب دیکھے ہی نہیں بس ایک کمی ہے اس دنیا چ جو دیکھ لیندا ہے وہ دکھا نہیں سکتا بس اتنی کمی ہے اج تک کسی نے نہیں دکھایا اتھوں پھر شک بھی پیدا ہو جاندا ہے بلکہ جنہاں نے دیکھیا سی پتہ ہے دنیا نے کی آکھے تے پاگل نے دیکھن والے نو تے پاگل کہہ دیتا کمال دی گل دھن گرو نانک دیو جی مہاراج کہندے نے کوئی کہے بھوت نا کو کہے بے تالا حد ہو گئی جو ساریاں دے بھوت نے اتارن لئی آیا ہے لوکی اونوں بھوت نا کہندے نے جو ساریاں دی زندگی نو تال دین لئی آیا ہے اونوں بے تالا کہی جاندے نے جو ساریاں دی دیوانگی ہٹان لئی آیا ہے لوکی اونوں دیوانہ پہ کہندے نے کبیر بھی کہندے نے کہ بنارس دے واسی مینوں پاگل کہندے نے لوگ کہیں کبیر بورانا کبیر کا مرم رام ہی جانا یہ تے ہن رام ہی جاندا میں پاگل ہاں کہ میں کیا پر لوکی کہندے نے میں پاگل ہاں تے ہن میں عرض کر دیا اگر کبیر پاگل ہے تو پھر بنارس دے کوئی بھی سیانا نہیں ہے تے جے گرو نانک جیسی عظیم شخصیت وقت دے اوتاری پرش نو بھی کوئی کہہ سکتا ہے بھوتنا ہے بے تالا ہے تو اس دا کارن کی ہے جد بھی کوئی دیکھ لیندا ہے او دی طرز زندگی جگت نال میل نہیں کھاندی بھگتاں تے سنساریاں جوڑ کدے نہیں جڑدا تو سنساری تے بہو گنتی چ نے جنہاں نے پرماتما نو دیکھا ہے اس طرح دی کرتاری آتما تے بہت تھوڑیاں نے جوڑ جڑدا نہیں تو کدرے کدرے سنساری پاگل کہہ دیندے نے کدرے کدرے سنساری تتی تبی تے بھی بٹھا دیندے نے نیاں چ بھی چن دیندے نے قتل بھی کر دیندے نے بند بند بھی کٹ دیندے نے سولی تے بھی چاڑ دیندے نے میں پراچین سنتاں دا جو تھوڑا جہا ادھین کیتا ہے حیران ہویا کچھ ایک سنت جنہاں نے پرماتما نو جانیا اور کچھ کہہ بھی سکدے سن چپ رہے نہیں بولے چلو کئیاں کول تے کہن دی سمرتھا نہیں ہوندی بھاشا دا گیان نہیں ہوندا عام سنسار دی بولی نہیں جاندے جو کچھ جانیا ہوندا ہے اونوں بیان کرنا بڑا اوکھا ہوندا ہے پر کئی جاندے سن تاں بھی نہیں بولے خود بلے شاہ کہندا ہے میں نہیں کہنا کچھ ایک واجب شرط ادب دی ہے ہر ہر وچ صورت رب دی ہے جے ظاہر کراں اسرار تائیں جے میں کہہ دیاں کوئی کافر نہیں جے میں اصلیت اگل دیاں جو کچھ میں جانے ہیں جے میں سارا کہہ دیاں جے ظاہر کراں اسرار تائیں سارے پل جاون تکرار تائیں پھر مارن بلے یار تھائیں تھے گپتی بات سکھیندی ہے پھر کہندا بلے یار دی خیر کوئی نہیں اتنی مار پینی ہے ساری دنیا مخالفت کرے گی چلو چپ رہندے ہیں نہیں کہندے کچھ فقیر چپ کر گئے بھئی کون روز روز متھا مارے پتھراں دے نال کچھ ہمت وار ہوندے نے بول پیندے نے چلو بول دیا ہزاراں چ کسے ایک نے بھی سن لی تو گل بنے گی کوئی گل نہیں انہاں نے رسک لیا انہاں نے خطرہ مل لیا یہ دو طرح دے فقیر ایک تے او سن چلو چھڈو ایک ہور امیر خسرو دا بھی بڑا سندر بول ہے وہ کہندا ہے اچھا ہوا دیوانگی کام آ گئی اپنے تسی مینوں پاگل آخیا ٹھیک آپاں بھی قبول کر لینے ہیں پاگل اچھا ہوا دیوانگی کام آ گئی اپنے وگرنا ہم زمانے بھر کو سمجھانے کہاں جاتے کس کس نال میں متھا مارنا سی چلو چنگا ہویا
ਤੁਸੀਂ ਮੈਨੂੰ ਪਾਗਲ ਆਖਿਆ, ਸਾਡੀ ਜਾਨ ਛੁੱਟੀ। ਕੁਛ ਇੰਜ ਵੀ ਫਕੀਰ ਹੋਏ ਨੇ, ਕਹਿੰਦੇ ਠੀਕ ਹੋਇਆ, ਚੰਗਾ ਹੋਇਆ, ਤੁਸੀਂ ਪਾਗਲ ਕਹਿ ਦਿੱਤਾ ਹੈ, ਸਾਡੀ ਜਾਨ ਬੱਚੀ, ਤੁਹਾਡੇ ਨਾਲ ਮੱਥਾ ਮਾਰਨੋਂ ਹਟ ਗਏ, ਤੁਸੀਂ ਆਪੇ ਹੀ ਦੂਰ ਹਟੋਗੇ ਵੀ ਪਾਗਲ ਹੈ। ਅੱਛਾ ਹੁਆ ਦੀਵਾਨਗੀ, ਕਾਮ ਆ ਗਈ ਆਪਣੇ, ਵਗਰਨਾ ਹਮ ਜ਼ਮਾਨੇ ਭਰ ਕੋ ਸਮਝਾਨੇ ਕਹਾਂ ਜਾਤੇ। ਪਰ ਕੁਛ ਐਸੇ ਸਨ ਦਇਆ ਵਸ ਹੋ ਕੇ ਸਮਝਾਉਣ ਨੂੰ ਚੱਲ ਪਏ, ਨਹੀਂ ਸਮਝਾਉਂਦੇ ਹਾਂ, ਚਲੋ ਹਜ਼ਾਰਾਂ ਚ ਕੋਈ ਸ਼ਾਇਦ ਇੱਕ ਅੱਧ ਸਮਝ ਜਾਏ, ਚਲੋ ਬੂਟੇ ਲਗਾਉਂਦੇ ਹਾਂ ਸ਼ਾਇਦ ਇੱਕ ਨੂੰ ਫੁੱਲ ਫਲ ਲੱਗ ਜਾਣ, ਮਿਹਨਤ ਕਰਦੇ ਹਾਂ। ਜਿਨ੍ਹਾਂ ਨੇ ਇਸ ਢੰਗ ਦੀ ਮਿਹਨਤ ਲਈ ਕੀਤੀ, ਖਤਰਾ ਕੀ ਜੋ ਹੈ ਮੁੱਲ ਲਿਆ, ਬਸ